स्वानीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भयो। अब आउनु सुनौ लोक अनि आधुनिक गीत।

0: अहिले प्रस्तुत थियो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा सुनाइरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज ब्याङ्ककमा भएको थाइल्यान्ड ओपन ब्याडमिन्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। उहाँले हेगलाई भारत नेदरल्यान्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको छ।
2: जो कंट्रीब्यूट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नीदरलैंड की जनता का, यहाँ की सरकार का आभार व्यक्त करता हूँ। मैं यहाँ की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूँ।
1: प्रधानमन्त्री मोदी हिजो राति निदरल्यान्ड पुग्नु भएको हो, जहाँ उहाँलाई न्यानो स्वागत गरिएको थियो। विभिन्न आयुवर्ग, क्षेत्र र धर्मको प्रतिनिधित्व गर्ने भारतीय समुदायका सदस्यहरूले परम्परागत नृत्य र सङ्गीत प्रस्तुत गर्दै उहाँलाई स्वागत गरेका थिए। उहाँको आगमनले सम्पूर्ण स्थल मोदी मोदी र वन्दे मातरमको नाराले गुन्जियो। यो सामुदायिक कार्यक्रम भारत निदरल्यान्ड सम्बन्ध, डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। नीति आयोगको प्रतिनिधिमण्डलले आज पश्चिम बङ्गालसँग केन्द्र राज्य सहयोगलाई सुदृढ पार्ने र सहकारी सङ्घीयतालाई अगाडि बढाउने विषयमा बैठक गरेको छ। बैठकको अध्यक्षता अपर सचिव रोहित कुमार र कार्यक्रम निर्देशक राजीव कुमार सेनले गर्नुभएको थियो। बैठकमा पश्चिम बङ्गाल सरकारको योजना तथा सांख्यिकी विभागका अतिरिक्त मुख्य सचिव पीके मिश्रा र 9 राज्य विभागका अधिकारीहरू उपस्थित थिए। नीति आयोगले एक विज्ञप्तिमा बैठकको क्रममा समीक्षा गरिएका प्रमुख पहलहरूमा राज्य सहायता मिशन, आकांक्षी जिल्ला र ब्लक कार्यक्रम, अटल नवाचार मिशन र नीति आयोगका अन्य राज्य केन्द्रित पहलहरू समावेश थिए। बैठकले समावेशी वृद्धि र नवप्रवर्तन नेतृत्व विकासप्रति केन्द्र र राज्यको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले एक सामाजिक सञ्जाल पोस्टमा भारतलाई लागु औषध देश मुक्त देश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाई देशहरूतर्फ जाँदै गरेको लागु औषधको खेप जफत हुनु र एक विदेशी नागरिकको पक्राउले यस दिशामा भारतको कडा नीतिलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। श्री शाहले भन्नुभयो, सरकारले प्रति ग्राम मात्रामा अवैध रूपमा भारत ल्याउने र बाहिर लाने लागु औषधमाथि पनि कार्यवाही गर्नेछ। उहाँले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। सरकारी स्रोतका अनुसार क्याप्टागन फेने थिलिनको प्रचलित नाम हो, जुन एक सिन्थेटिक उत्तेजक दवाई हो, जुन मूल रूपमा 1960 को दशकमा ध्यान विकार र नार्कोलेप्सीको चिकित्सा उपचारको लागि विकसित गरिएको थियो। यसको लत लाग्ने प्रकृति र दुरुपयोगको सम्भावनाको कारण मूल औषधि संरचना अन्तत अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि स्विडेनको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य द्विपक्षीय साझेदारीलाई सुदृढ पार्नु हो। हाम्रा संवाददाताले बताएअनुसार दुई देशहरू बीचको व्यापार रेकर्ड स्तरमा पुगेको छ। स्विडेनी व्यवसायहरूले भारतमा लगानी गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले इराकको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा अली फलिह कादिम अल जैदीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतले इराकसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्त्व दिन्छ र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ। सिक्किमले आज आफ्नो 51 स्थापना दिवस मनाउँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन गान्तोक स्थित मनन केन्द्रमा हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रीय पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया पनि कार्यक्रममा उपस्थित रहनुहुनेछ। उपराष्ट्रपतिले पूर्वोत्तर विकास मन्त्रालयका धेरै प्रमुख विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। 1975 आजकै दिन सिक्किम आधिकारिक रूपमा भारतमा सामेल भएको थियो।
3: आपसे कुछ देर में उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम राज्य स्थापना दिवस समारोह के अवसर पर गंगटोक स्थित मनन केंद्र में मुख्य अतिथि के रूप में शामिल होंगे। समारोह के दौरान उपराष्ट्रपति पूर्वोत्तर क्षेत्र के विकास के लिए कई परियोजना का लोकार्पण और शिलान्यास भी करेंगे। गौरतलब है कि सिक्किम राज्य स्थापना दिवस प्रतिवर्ष 16 मई को मनाया जाता है। आज ही के दिन 1975 में सिक्किम भारत संघ के साथ औपचारिक रूप से विलय हुआ था। मानस प्रतिम शर्मा, आकाशवाणी समाचार, गंगटोक।
1: पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जनजाति र अन्य पिछडिएका वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाणपत्र जारी गरिएको थियो। यी प्रमाणपत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाणपत्रहरू जारी गरिएको थियो। सूचीमा राज्यमा हालै गरिएको मतदाता सूचीको गहन पुनरीक्षणको क्रममा हटाइएका नामहरू पनि समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना।
5: आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। आज राष्ट्रिय डेंगू दिवस हो। राष्ट्रिय डेंगू दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले नागरिकहरूलाई डेंगू रोकथामको बारेमा जागरूकता जनाउन र सफा र सुरक्षित वातावरण कायम राख्न एकजुट हुन आह्वान गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री नड्डाले सरकारले बढ्दो निगरानी, व्यापक परीक्षण, सुधारिएको उपचार सुविधाहरू र व्यापक जागरूकता अभियानहरू मार्फत डेंगू नियन्त्रण प्रयासहरूलाई बलियो बनाउन जारी राखेको बताउनुभएको छ। त्रिपुरामा कानून व्यवस्था र सुरक्षा सुदृढ पार्न गृह मन्त्रालयले थप इन्डिया रिजर्भ बटालियन गठनलाई अनुमोदन गरेको छ। केन्द्र सरकारले पूर्वाधार विकासका लागि 50 करोड र 30 करोडसम्मको एक पटकको आर्थिक अनुदान स्वीकृत गरेको छ। यो बटालियनले उपकरण र तैनाथीको लागि मानक संघीय प्रोटोकलहरू पालन गर्नेछ, जसले उग्रवाद रोधी कार्यहरू र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। केन्द्र सरकारलाई आवश्यकता अनुसार देशको कुनै पनि ठाउँमा यी कर्मचारीहरू तैनात गर्ने अधिकार पनि हुनेछ। मुख्यमन्त्री माणिक शाहले आशा कार्यकर्ताहरूको कल्याणको लागि सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ। काकीनाडा ग्रामीण मण्डलको कोवरु पुल नजिकै काममा जान सडक पार गर्ने क्रममा दुर्घटना भएको थियो। 4 महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने 2 उपचारको क्रममा मृत्यु भएको थियो। पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र मामिला दर्ता गरेको छ। उपमुख्यमन्त्री के पवन कल्याणले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले प्रत्येक मृतकलाई 4 लाख रुपियाँको राहत रकमको घोषणा गर्नुभएको छ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानलाई कडा चेतावनी दिनुहुँदै आतंककारीहरूलाई आश्रय दिनु र भारत विरुद्ध गतिविधिहरू गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा भएको सेना संवादमा बोल्नुहुँदै श्री द्विवेदीले यदि पाकिस्तानले भारत विरुद्ध आतंकवादी गतिविधिहरू जारी राख्छ भने पाकिस्तानले आफैले निर्णय गर्नुपर्छ कि ऊ भूगोल र इतिहासको हिस्सा बन्न चाहन्छ कि चाहँदैन। सेना प्रमुखको यस टिप्पणीले आतंकवाद विरुद्ध भारतको दृढ नीतिलाई प्रतिबिम्बित गर्दछ।
6: अगर आपने मुझे पहले सुना है तो मैंने यही कहा था कि अगर पाकिस्तान आतंकवादियों को पनाह देना और भारत के खिलाफ आतंकी गतिविधियां जारी रखता है तो उसे ये खुद तय करना होगा कि वो भूगोल का हिस्सा बना रहना चाहता है या इतिहास का या किसी का भी नहीं।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले आफूलाई औपचारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा गर्ने निर्णय विरुद्ध चेतावनी दिनुभएको छ। ताइवानका राष्ट्रपति लाई चिङ तेले पहिले भनेका थिए कि ताइवानले स्वतन्त्रता घोषणा गर्न आवश्यक छैन किनभने यसले पहिले नै आफूलाई एक सार्वभौम राष्ट्र मान्दछ। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ जसमा अमेरिकी कानून अन्तर्गत आत्मरक्षा उपकरणहरू प्रदान गर्नु समावेश छ र यसले चीनसँग कूटनीतिक सम्बन्ध पनि कायम राखेको छ। ट्रम्पले पहिला भनेका थिए कि उनले स्वशासित द्वीपको बारेमा कुनै वाचा गरेका छैनन् जुन चीनले आफ्नो क्षेत्रको भागको रूपमा दावी गर्दछ। भारत र स्वीडेन बीचको रणनीतिक साझेदारी साझा लोकतान्त्रिक मूल्य र तटस्थताको नीतिमा आधारित छ। यी सिद्धान्तहरूले रक्षा क्षेत्रमा दुई देशहरूबीच व्यापक सहयोगलाई बढावा दिएको छ। स्वीडेनका लागि भारतका राजदूत अनुराग भूषणले मेक इन इन्डिया जस्ता पहलहरूले उद्योगको विश्वासलाई बलियो बनाएको र दीर्घकालीन रणनीतिक सहयोगका लागि नयाँ बाटो खोलेको बताउनुभयो। मौसम विभागले आगामी 2 अण्डमान र निकोबार द्वीप समूह पश्चिम बंगालको तराई क्षेत्र सिक्किम आसाम मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरुणाचल प्रदेश केरलम माहे तमिलनाडू पुडुचेरी र कराईकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार आन्ध्र प्रदेश छत्तीसगढ पूर्वी राजस्थान झारखण्ड लक्षद्वीप मध्य महाराष्ट्र मराठवाडा जम्मू कश्मीर लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै गर्जन र आधीबेरी चल्ने सम्भावना रहेको छ। भोलिसम्म झारखण्ड मध्यप्रदेश राजस्थान उत्तर प्रदेश र विदर्भका केही भागहरूमा लू चल्ने सम्भावना छ। आज कोंकण र गोवाका केही भागहरूमा तातो र आर्द्र मौसम रहनेछ। दिल्लीको राउज एभिन्यू अदालतले 2008 गुरुग्रामको सिकोहपुर गाउँमा जमिन खरिदसँग सम्बन्धित मनी लन्ड्रिङ मामिलामा व्यवसायी रोबर्ट वाड्रालाई जमानत दिएको छ। अर्को सुनवाई जुलाई 10 हुनेछ। प्रवर्धन निदेशालयले मनी लन्ड्रिङ रोकथाम ऐन अन्तर्गत दायर गरिएको उजुरीको संज्ञान लिएपछि वाड्रालाई राउज एभिन्यू अदालतमा पेश गरिएको थियो। यो मामिला लगभग 3.5 एकड जमिनको कारोबारमा कथित अनियमिततासँग सम्बन्धित छ। आज ब्याङ्ककमा भएको थाइल्याण्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। भारतीय जोडीले 19-21 22-20 21-16 अन्तरले जित हासिल गरेको छ। फाइनलमा भारतीय जोडीले इन्डोनेसियाको जोडीको सामना गर्नेछ। यो समाचार युट्युबमा 8AIR कोर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बङ्गाल सरकारले

0: 2011 देखि राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिपर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज बैङ्ककमा भएको थाइल्यान्ड ओपन ब्याडमिन्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। आजको विषय छ प्रधानमन्त्रीको युएई भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 2026 दिन संयुक्त अरब एमिरेट्सको आधिकारिक भ्रमण गर्नुभयो। उहाँले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई भेट्नुभयो। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्नुभयो अनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुभयो। उहाँहरूले बलियो राजनैतिक सांस्कृतिक आर्थिक अनि जनतामाझ सम्बन्धमा आधारित द्विपक्षीय व्यापक रणनैतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्नुभयो। उहाँहरूले द्विपक्षीय सहयोगमा छलफल गर्नुभयो जसलाई थप विस्तार गर्न सकिन्छ ताकि दुवै राष्ट्रहरूले ऊर्जा सुरक्षालाई बलियो बनाउन सकुन्। छलफल व्यापार र लगानीमा पनि केन्द्रित थियो। युएईमा रहेको ठूलो भारतीय समुदाय लगभग 45 लाख मानिसहरूको कल्याण र हितमा पनि छलफल गरियो। युएईका राष्ट्रपतिले युएईमा भारतीयहरूको योगदानको लागि प्रधानमन्त्री मोदीको गहिरो प्रशंसा गर्नुभयो। युएईको वित्त प्रविधि चिकित्सा र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भारतीय पेशेवरहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन्। युएई हाल भारतको लागि काँचो तेलको 4 ठूलो स्रोत हो जसले देशको कुल आवश्यकताको लगभग 11% पूरा गर्दछ। तरल प्राकृतिक ग्यासमा भारतीय कम्पनीहरूले आबुधाबीको एडिएनओसी ग्याससँग प्रतिवर्ष 4.5 मिलियन टनको लागि दीर्घकालीन आपूर्ति सम्झौताहरू गरेका छन्। भारतको युपिआई भुक्तानी प्लेटफर्मलाई युएईको एएनआई प्रणालीसँग जोड्नले व्यवसाय र भारतीय डायस्फोराका लागि सीमापार कारोबारहरू पहिला नै रूपान्तरण गरिसकिएको छ। युएई विगत 25 भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार र विदेशी लगानीको 7 सबैभन्दा ठूलो सञ्चयी स्रोत बनेको छ जसमा 25.19 अर्ब अमेरिकी डलरको सञ्चयी एफडिआई प्रवाह भएको छ। द्विपक्षीय व्यापारले पहिलोपल्ट 100 अर्ब अमेरिकी डलर पार गरेको छ। आर्थिक वर्ष 2025-26 101.25 अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी 2026 युएईका राष्ट्रपतिको भारत भ्रमणको क्रममा दुवै पक्षले 2032 द्विपक्षीय व्यापार दोब्बर पारेर 200 अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। भारत अनि युएई बीच स्थानीय मुद्रा सम्झौता एलसिएस प्रणाली लागू छ जसले द्विपक्षीय व्यापार र रेमिटान्सलाई आइएनआर र एइडीमा व्यवस्थित गर्न सक्षम बनाउँछ जसले गर्दा डलर निर्भरता र लेनदेन लागत घट्दछ। युएईकी अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री रिम अल हासिमीले भनिन् कि युएईले प्रधानमन्त्री मोदीको भ्रमणलाई धेरै उत्साहका साथ अपेक्षा गरेको छ। उहाँले श्री मोदीलाई मित्रताको एक प्रमुख व्यक्तित्व लामो समयदेखिको साझेदारीको र युएईका नेतृत्व र जनताको लागि एक साँचो खजाना भनेर वर्णन गर्नुभयो। 2014 पदभार ग्रहण गरेदेखि प्रधानमन्त्री मोदीले 7 युएईको भ्रमण गरिसक्नु भएको छ र शेख मोहम्मदले 5 भारतको भ्रमण गरिसकेका छन्। हालको अशान्तिको समयमा युएई भारतको सबैभन्दा भरपर्दो ऊर्जा साझेदारहरूमध्ये एक बनेको छ र अझै पनि त्यस्तै छ। दीर्घकालीन आपूर्ति सम्झौताहरू भारतले भारतको ऊर्जा सुरक्षालाई बलियो बनाइसकेको छ। विशेष इशारामा युएई वायुसेनाको F-16 जेटहरूले प्रधानमन्त्री मोदीको विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्दा एस्कर्ट गरे। आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा प्रधानमन्त्रीलाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानले स्वागत गर्नुभयो। श्री मोदीलाई परम्परागत स्वागत र गार्ड अफ अनर प्रदान गरिएको थियो।
2: समय अपराह्न 3 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब यहाँलाई सुनाइरहेछौँ हिन्दी चलचित्रका गीतहरू। प्रथम गीत सुन्नुहोस्, फिल्म घरबाट अत्यन्त लोकप्रिय र मन छुने गीत आपकी आँखों में कुछ महके हुए से राज है। यस गीतले प्रेम भावना र आत्मीयताको सुन्दर अनुभूति दिलाउँछ। लता मङ्गेशकर र किशोर कुमारको युगल स्वरमा सजिएको यो गीत आज पनि सङ्गीत प्रेमीहरूको मनमा विशेष स्थान राख्दछ। आउनुहोस् सुनौ चलचित्र घरबाट यो गीत।

अघिल्लो गीत स्वीकार्नुहोस्, फिल्म आधीबाट। तुम आ गए हो, नूर आ गया है। किशोर कुमार र लता मङ्गेशकरको मधुर स्वरले सजिएको यो गीत प्रेम, भेट र जीवनमा आएको उज्यालोपनको सुन्दर अनुभूति हो। गुलजारको उत्कृष्ट शब्द र आरडी बर्मनको मनमोहक सङ्गीतले यो गीतलाई अझ विशेष बनाएको छ। आउनुहोस् सुनौ चलचित्र आधीबाट अमर बनेको मनछुने गीत तुम आ गए हो, नूर आ गया है।

कहिले काहीँ केही सम्बन्धहरू समाप्त भए जस्तो देखिए पनि तिनका सम्झनाहरू मनको कुनै कुनामा सधैँ बाँचिरहेका हुन्छन्। त्यही अधुरा भावना, बिछोडको पीडा र सम्झनाको मौन संवाद बोकेको गीत हो चलचित्र इजाजतको कालजयी रचना मेरा कुछ सामान तुम्हारे पास पढाए। गुलजारका गहिरा शब्दहरूले समयसँग छुटेका पलहरूलाई फेरि स्पर्श गराउँछन् भने आशा भोसलेको आत्मीय स्वरले हरेक संवेदनालाई जीवन्त बनाइदिन्छ। यो केवल एउटा गीत होइन, सम्झनाहरूको एउटा अधुरो चिठी हो जहाँ प्रेम अझै शब्दभन्दा पर महसुस हुन्छ। आउनुहोस् कार्यक्रमको अन्तिम घडीमा मनलाई केही क्षण भावनाको यात्रामा डुबाउँ। सुन्नुहोस् चलचित्र इजाजतबाट अमर गीत मेरा कुछ सामान। सुन्नुहोस् यो गीत तपाईँको लागि।

प्रति विद्रोह अपरेशन र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। साथै आवश्यक परेमा यी सुरक्षाकर्मी देशको कुनै पनि ठाउँमा तैनात गर्ने अधिकार केन्द्रलाई हुनेछ। मुख्यमन्त्री मानिक शाहले आशा कार्यकर्ताको हक र हितप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज दिसपुरमा स्लाइस स्मल फिनान्स ब्याङ्कको भारतको पहिलो एआई सञ्चालित डिजिटल शाखाको औपचारिक उद्घाटन गर्नुभयो। अत्याधुनिक प्रविधिले सुसज्जित यो शाखा पूर्ण रूपमा डिजिटल ब्याङ्किङ सेवाहरू प्रदान गर्ने उद्देश्यले विकास गरिएको हो। सचिवालय क्षेत्र नजिकै जीएस रोडमा र दिसपुर फायर स्टेसनको विपरीत सरुमा तारियाको जीएस पोइन्टमा अवस्थित यस शाखाले ग्राहकहरूलाई स्वसेवा कियोस्क, नगद जम्मा, एटिएम र तत्काल कागजविहीन खाता खोल्ने जस्ता सुविधाहरू प्रदान गर्नेछ। एआई र युपिआई आधारित प्रविधिको प्रयोग गरेर यस शाखामा ब्याङ्किङ सेवाहरूलाई छिट्टो र सरल बनाइएको छ। ग्राहकहरूले बचत खाताहरू खोल्न, फिक्स डिपोजिटको लागि आवेदन दिन, युपिआई लेनदेन गर्न र डिजिटल कियोस्क मार्फत विभिन्न ब्याङ्किङ उत्पादनहरू सम्बन्धी जानकारी पहुँच गर्न सिधै

0: शाखामा जान सक्नेछन्। उल्लेखनीय छ, नर्थ इस्ट स्मल फिनेन्स ब्याङ्कसँगको रणनीतिक मर्जरपछि स्लाइसले एक एकीकृत पूर्ण स्ट्याक ब्याङ्किङ इकोसिस्टम स्थापना गरेको छ, जसले परम्परागत ब्याङ्किङ र फिनटेक सेवाहरूलाई एउटै प्लेटफर्ममा ल्याएको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज लोकभवनमा भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गर्नुभयो। उपराष्ट्रपति सिक्किमको 51औं राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन राज्यको एक दिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आउनुभएको छ। लोकभवन अनुसार लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छ प्रदान गर्दै स्वागत गर्नुभयो। यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रीय संचार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्य मन्त्री परिषदका सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउने आशा गरिएको छ। साथै सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्केडेडियमको भ्रमण पनि गर्ने कार्यक्रम उहाँको रहेको छ। राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवा भोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गर्नुभयो। भारतमाला परियोजना र असममाला 3.0 अन्तर्गत असममा चलिरहेको सडक र राजमार्ग निर्माण कार्यले द्रुत गतिमा राज्यको कनेक्टिभिटीलाई बलियो बनाइरहेको छ। यी परियोजनाहरूलाई उत्तर पूर्वी भारतमा आर्थिक गतिविधिहरू, व्यापार सम्बन्धहरू र रणनीतिक पूर्वाधारहरूलाई सुदृढ पार्ने दिशामा महत्त्वपूर्ण कदमहरूको रूपमा मानिन्छ। असममा राज्य सरकार र केन्द्रको संयुक्त पहलमा 320 करोड रुपियाँभन्दा बढीको लागतमा 900 किलोमिटरभन्दा बढी सडकहरूको निर्माण र विकास भइरहेको छ। यी परियोजनाहरूले सहरका साथै ग्रामीण र दुर्गम क्षेत्रहरूलाई राम्रो सडक सञ्जालको साथ जोड्ने लक्ष्य राखेका छन्। यस क्रममा NH-37 सिल्चर बुद्धनगर खण्डलाई 4 लेनमा विस्तार गरिनेछ। यसै गरी डिमा हसाओ जिल्लामा 229 किलोमिटर लामो आधुनिक र विपद प्रतिरोधी राजमार्ग निर्माण भइरहेको छ। NH-306 सिल्चर बेरेङ्गेट सेराङ सडकमा पनि 4 लेनको सडक निर्माणको काम धमाधम भइरहेको छ। यस परियोजना पूरा भएपछि असम र मिजोरम बीचको कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोताहरू, अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब प्रस्तुत गरिरहेछौँ कार्यक्रम गीत संगीत। गीत संगीत कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस्, रामकृष्ण ढकालको आवाजमा, शब्द रचना छ दिपु उप्रेदीको, संगीत सरोज एन्ड दिपुको।

अहिले सुन्नुभयो जगदीश समालको आवाजमा शब्द मुक्ति उपाध्यायको, संगीत सरोज टिपुको, आकाशवाणी खरसाङबाट अहिले सुन्नु

0: सत्यराज आचार्यको आवाजमा रहेको यस गीतको अन्त साथै आजलाई पूरा हुन्छ गीत संगीत कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटेनसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको दुई दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पिछडिएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। राजस्थानमा जनगणना 2027 को लागि घर घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ। अनि मौसम विभागले आगामी दुई दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनुभएको छ। उहाँले हेगलाई भारत नेदरल्यान्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरू उपस्थित रहेका थिए।
2: नेदरल्यान्ड्स के समाज और यहाँ के इकोनॉमी में जो कंट्रीब्यूट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नेदरल्यान्ड की जनता का, यहाँ की सरकार का आभार व्यक्त करता हूँ। मैं यहाँ की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूँ।
1: प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटेनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको राजा विलियम अलेक्जेन्डर र महारानी म्याक्सिमालाई पनि भेट्ने कार्यक्रम रहेको छ। यो भ्रमण धेरै महत्त्वपूर्ण छ र भारत EU स्वतन्त्र व्यापार सम्झौतापछि भारत EU सम्बन्धलाई व्यापक बनाउने सम्भावना छ। प्रधानमन्त्रीले आफ्नो बसाइको क्रममा प्रमुख व्यापारिक नेताहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। यो कार्यक्रम प्रधानमन्त्रीको नेदरल्यान्ड्स भ्रमणको मुख्य आकर्षण हुनेछ। यो सामुदायिक कार्यक्रम भारत नेदरल्यान्ड्स सम्बन्ध, भारतीय डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि स्विडेनको भ्रमण गर्नुहुनेछ। भ्रमणको उद्देश्य द्विपक्षीय साझेदारीलाई सुदृढ पार्नु हो। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको दुई दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गाल, आसाम र पुडुचेरी विधानसभा चुनावमा भारतीय जनता पार्टीको भारी जितपछि यो उहाँको पहिलो गुजरात भ्रमण हो। आफ्नो भ्रमणको क्रममा श्री शाहले विभिन्न समीक्षा बैठकहरूमा भाग लिनुहुनेछ।
3: केंद्रीय गृह मंत्री अमित शाह आज से दो दिन गुजरात के दौरे पर है। आज सुबह अहमदाबाद में म्युनिसिपल कॉर्पोरेशन साउथ वेस्ट जोन ऑफिस में श्री शाह की अध्यक्षता में एक हाई लेवल रिव्यू मीटिंग हुई। श्री शाह ने म्युनिसिपल कॉर्पोरेशन के कमिश्नर और सीनियर अधिकारियों के साथ हरियाली लोकसभा के तहत पेड़ लगाने, विकास के कामों, इंटरलिंकिंग और जिलों के रिनोवेशन पर चर्चा की। आज दोपहर तक होने वाली मीटिंग में श्री शाह सरखेज गांधीनगर हाईवे के मॉडर्नाइजेशन के कामों की प्रोग्रेस का रिव्यू करेंगे। इसके अलावा केंद्रीय गृह मंत्री GUDC और गांधीनगर लोकसभा के कामकाज में हुई प्रोग्रेस के साथ साथ मानसा म्युनिसिपैलिटी से जुड़े दूसरे विकास कामों, गांधीनगर लोकसभा इलाके में पब्लिक हॉस्पिटल के कामकाज में हुई प्रोग्रेस, अखंडानंद और सस्तु साहित्य मुद्रणालय ट्रस्ट के कामकाज का रिव्यू करेंगे। प्रवेश अरियचा, आकाशवाणी समाचार, अहमदाबाद।
1: पश्चिम बंगाल में नवगठित भारतीय जनता पार्टी सरकार ने अन्य पिछड़िएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। बिहिबार सरकारी अधिवक्ता कुणाल मिमानीले सर्वोच्च अदालतका रजिस्ट्रारलाई पत्र लेख्दै मामिला फिर्ता लिन तत्काल सुनवाईको लागि अनुरोध गर्नुभयो। 22 मई 2024 कलकत्ता उच्च अदालतले तृणमूल कङ्ग्रेस सरकारले तयार पारेको अन्य पछाडिएका वर्गको सूची रद्द गरे र नयाँ सूची तयार पार्ने आदेश दियो। तत्कालीन राज्य सरकारले यो निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको थियो। प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको बेन्चले मामिलाको सुनवाई गरिरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेश र देशका अन्य धेरै भागहरूमा भारी वर्षा र आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जालमा पोस्टमा श्री सिंहले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले केन्द्र सरकारले प्रभावित राज्यहरूलाई सबै सम्भव सहयोग प्रदान गरिरहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकसभामा भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गर्नुभयो। उपराष्ट्रपति सिक्किमको 51 राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन राज्यको एक दिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आउनुभएको थियो। लोकभवन अनुसार लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छा प्रदान गर्दै स्वागत गर्नुभयो। उक्त कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रीय संचार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्ध्या, राज्य मन्त्री परिषदका सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने आशा गरिएको छ। साथै सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्किडोरियमको भ्रमण पनि गर्ने कार्यक्रम उहाँको रहेको छ। राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवाभोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गर्नुभयो। राजस्थानमा जनगणना 2027 लागि घर घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ र यसमा राज्यमा घर सूचीकरण र घर गणना समावेश हुनेछ। जनगणना कर्मचारीहरूले घर निर्माणमा प्रयोग हुने सामग्री र त्यसमा उपलब्ध सुविधाहरूसँग सम्बन्धित 33 प्रश्नहरू सोधेर जानकारी सङ्कलन गरिरहेका छन्। अर्थशास्त्र तथा सांख्यिकी निर्देशक विनेश सिंघवीले 1 मईमा राज्यमा सुरु भएको स्वगणना प्रक्रिया हिजो समाप्त भएको बताउनुभयो। राजस्थानमा लगभग 15 लाख परिवारले स्वगणना सुविधा मार्फत आफ्नो जानकारी पेश गर्न विकल्प चुनेका छन्। सरकारले पूर्व लेफ्टिनेन्ट जनरल मनोज कुमार कटियारको एक एडिट गरिएको भिडियोको खण्डन गरेको छ। भिडियोमा अफगान तालिबानलाई पाकिस्तान विरुद्ध कारवाही गर्न पैसा दिएको र भारतको पक्षमा लडिरहेको दावी गरिएको थियो। प्रेस सूचना ब्युरोको तथ्य जाँच एकाइले श्री कटियारले यस्तो कुनै पनि बयान नदिएको स्पष्ट पारेको छ। एकाइले यो भिडियो गलत सूचना फैलाउन र भारतीय सेनामाथि जनताको विश्वासलाई कमजोर पार्न एआई प्रयोग गरेर सृजना गरेको बताएको छ। एकाइले नागरिकहरूलाई सतर्क रहन र यस्तो सामग्री नफैलाउन अपिल गरेको छ। उनीहरूले नागरिकहरूलाई 9187997112159 कल गरेर वा factcheck@pib.gov.inमा इमेल पठाएर यस्ता झुटा दावीहरू रिपोर्ट गर्न आग्रह गरेको छ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले अर्थव्यवस्थालाई सुदृढ पार्न परम्परागत ज्ञान र सम्बन्धित गतिविधिहरूको योगदान मापन गर्ने ढाँचामा अनुसन्धान पत्रमा प्रतिक्रिया र सुझावहरू आमन्त्रित गरेको छ। सुझावहरू जुन 15 सम्ममा manish@jindal@mospi.gov.in र niraj kumar@nic.inमा पठाउन सकिनेछ। पर्यावरण मन्त्री भूपेन्द्र यादवले 2 अमूर जातिको बाजले दक्षिण अफ्रिकाबाट भारत हुँदै पूर्वी एसिया फर्कने यात्रा सुरु गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री यादवले यी सेटेलाइट ट्याग गरेका चराहरूले सोमालियाबाट पूर्वी भारतसम्म लगभग 6000 किलोमिटर उडान गरेका थिए। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयको संरक्षण बलको एक भागको रूपमा नोभेम्बर 2025 मणिपुरको तामेङलोङ जिल्लाको चिउलुआनमा यी चराहरूमा सेटेलाइट ट्यागहरू लगाएको थियो। मौसम विभागले आगामी 2 दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरुणाचल प्रदेश, केरलम, माई, तामिलनाडु, पुडुचेरी र कराईकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार, आन्ध्र प्रदेश, छत्तिसगढ, पूर्वी राजस्थान, झारखण्ड, लक्षद्वीप, मध्य महाराष्ट्र, मराठवाडा, जम्मू कश्मीर, लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै मेघगर्जन र आँधीबेहरी चल्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटनसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको दुई दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पिछडिएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। राजस्थानमा जनगणना 2027 लागि घर घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ। अनि मौसम विभागले आगामी दुई दिनमा अण्डमान र निकोबार सदी समूह पश्चिम बङ्गालको तराई क्षेत्र सिक्किम आसाम मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पुरा हो। 5:05 मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।